भाइ लोगो यी गीतका सँगै मुकेश भाइ नदियो अनुमति चालु छ। राम राम सा राम राम।